0: دیکھ کر حیران رہ گیا کہ وہ لوگ دن بھر اے سی چلاتے ہیں، روز واشنگ مشین چلاتے ہیں، گھر میں دو دو فریج ہیں، پھر بھی اس کا بجلی بل پتا ہے کتنا آتا ہے؟ زیرو۔ میں نے پوچھا تو بھتیجا بولا، چاچا جی سب اوپر والے کی دیا ہے، مطلب سولر پینل کی۔ میں نے سوچا اب تو لگوانا ہی پڑے گا۔
1: پی ایم سوریا گھر مفت بجلی یوجنا، جڑنے کے لیے رجسٹر کریں pmsuryaghar.gov.in پر۔
2: ہر گھر سوریا گھر۔
3: आकाशवाणी लखनऊ से प्रस्तुत है प्रादेशिक समाचार। मुख्य समाचार। प्रधानमंत्री नरेंद्र मोदी बने भारत के सबसे लंबे समय तक सेवा करने वाले निर्वाचित प्रधानमंत्री। केंद्रीय मंत्रिमंडल ने इस उपलब्धि पर पारित किया प्रस्ताव। मुख्यमंत्री योगी आदित्यनाथ ने प्रधानमंत्री को दी बधाई, कहा देशवासियों के विश्वास, स्नेह और आशीर्वाद की सामूहिक अभिव्यक्ति है ये कीर्तिमान। विकसित भारत जीराम जी योजना